0: क्या बात है यार, 0511111001। अस्सलाम वालेकुम जी।
1: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम जी, कौन बात कर रहे हैं? जी जी वालेकुम
1: अस्सलाम। अस्सलाम वालेकुम।
0: बहुत शोर है भाई, शोर बहुत ज्यादा है। अस्सलाम वालेकुम जी।
1: अस्सलाम वालेकुम
0: जी। वालेकुम अस्सलाम, कौन बात कर रहे हैं, कहाँ से?
1: जी महफूज बात कर रहा हूँ, एबटाबाद।
0: महफूज साहब कैसे हैं आप, बताएं एबटाबाद का मौसम कैसा है?
1: जी मौसम आपके साथ बराबर ही है हम भी। कभी कभी बराबर होना पड़ता है ना।
0: ऐसा ही है, बिल्कुल ठीक बात की आपने।
1: देखो अकेले कुछ नहीं खाना चाहिए ना।
0: हाँ बिल्कुल,
1: बांटकर खाना अच्छा होता है।
0: बिल्कुल ऐसे ही, इत्तफाक में बरकत होती है। ऐसे ही है,
1: इत्तफाक में बरकत होती है। वहाँ से फिर भी कुछ ना कुछ, दो दिन बहुत सख्त थे, कल और परसों जो गुजरे हुए।
0: अच्छा ठीक है,
1: ये बहुत सख्त थे। ठीक थी, देखो दिन जय सख्त गुजरे, जय सख्त जिसको बोलते हैं। ये पूरा जो सीजन अभी से गर्मियों में शुरू हुआ है, तो इसमें गर्मी हमने कल और परसों देखी, आज भी इतनी गर्मी नहीं है। धूप है लेकिन तेजरी नवा चल रही है।
0: ठीक हो गया जी,
1: मौसम ठीक ही है। तो कल और परसों जो दो दिन गुजरे ना, उसमें महसूस हुआ कि गर्मी क्या होती है।
0: ठीक है,
1: और आप सुनाएं?
0: अल्हम्दुलिल्लाह सर, अल्लाह का बड़ा एहसान है, ठीक ठाक।
1: तो माशाल्लाह रमजान 10 दिन कैसे गुजारे, किधर गुजारे, छुट्टियां पे गुजारे, घर पे गुजारे?
0: नहीं सर, घर नहीं थे, बस चीजें चल रही थी, कुछ हाजिरी थी, कुछ चीजें थी, बस हो रही थी।
1: रमजान मुहर्रम तो
0: मुहर्रम जी जी
1: महीना मुहर्रम ही होता है लास्ट तक, एक से लेकर। हर लिहाज से जो है ना, इसकी कोई ना कोई अफादियत है, अहमियत है। 11 महीनों में सबसे ज्यादा अहमियत वाला महीना है ये ना, रमजान को छोड़कर। रमजान तो एक अलग है, चलो उसमें रोजे आते हैं, बरकत वाला महीना होता है। देखो मुहर्रम में जो जो चीजें कायम हुई है, कायम की गई है, और कहते हैं कि क़यामत भी मुहर्रम में ही होगी, तो इसकी बड़ी है।
0: बिल्कुल ऐसे महफूज साहब,
1: बहरहाल करबला वालों ने जो कुछ कुर्बानी दी है इस्लाम को, क़यामत की सुबह तक जिंदा कर गए। हमें भी चाहिए कि हम इस्लाम के लिए हर वक्त, हम वक्त, हर लम्हा अपने वतन के लिए और इस्लाम के लिए तैयार रहे।
0: बिल्कुल ऐसी सर, बिल्कुल ऐसी।
1: तो अल्लाह ताला आपको खुश रखे। मेरी तरफ से जितने भी लिसनर पहले आए हैं, बिलखसूस हमारे एक कॉलर जो हैं वो बीमार होते हैं, उनके लिए दुआ है कि अल्लाह ताला उनको जल्द से जल्द चलने के काबुल करे, और जब चलेंगे तो यकीन मैं उनके लिए शुक्राने के नवाब को लगा करूँ।
0: आमीन आमीन, इंशाल्लाह सर, इंशाल्लाह।
1: आप कैसे तल्लुक रखते हैं? ओके
0: अल्लाह, बहुत शुक्रिया, बहुत शुक्रिया महफूज, आप सलामत रहें। यही देखें मोहब्बतें, ये है ना कि आप इस प्लेटफॉर्म के तवसल से जो आप जुड़े हुए हैं एक दूसरे के साथ, आप एक दूसरे के दुख में शामिल हैं, खुशी में शामिल हैं, आपको एक दूसरे का पता है, आप एक दूसरे के लिए नवाफिल मांग रहे हैं, आप एक दूसरे के लिए जो है वो मन्नतें मांग रहे हैं कि अल्लाह ताला उसको सेहत दे तो मैं ये करूँगा। ये चीज़ें जो है ना, ये बड़ा मैटर करती हैं, और ये चीज़ें जो है ना, ये होनी चाहिए। और ये चीज़ें होती कैसे हैं, ये आपने अल्लाह का करम होता है। कुछ लोग जो होते हैं ना, वो अल्लाह के लाडले होते हैं, और अल्लाह ताला उनका दिल जो है ना, वो चिड़िया की तरह नर्म बना देता है, और वो इतने हसास भी होते हैं कि हर बात उन्हें जो है वो तकलीफ़ देती है, हर रवैया जो है वो महसूस करते हैं, रोते हैं, तन्हा रहते हैं, सोचते हैं कि काश उनका दिल भी बाकी लोगों की तरह सख्त होता, लेकिन कितनी कि वो जानते ही नहीं है कि अल्लाह पाक को वो कितने अजीज़ हैं। जिसका दिल नरम है ना, जो रोता है, जो किसी के लिए अपने जज्बात रखता है, जो किसी के दुख को अपना दुख समझता है, जो किसी के दर्द को अपना दर्द समझता है, और जो किसी की परेशानी को अपनी परेशानी समझता है, वो खुद पे रख के सोचता है अगर किसी का बच्चा जो है वो उस पे इशारे पे अगर कोई फूल बेच रहा है, या कोई चीज़ कोई परेशानी में है, या वो एक लम्हे के लिए उसके जहन में जाता है कि यार इसकी जगह अगर मेरा बच्चा होता, मतलब वो एक जब वो उस बच्चे को अपने बच्चे की जगह रखता है, उसकी उसकी उस वैल्यू को ऊपर रखता है, फिर वो उसको उस नज़र से देख सकता है, फिर वो उसकी उस तकलीफ़ को समझ सकता है। तो ये बाकी अल्लाह के लाडले होते हैं, और ये अल्लाह ताला का खुसूसी करम भी होता है। एक कॉल और लेते हैं जी, और देखते हैं कि आखिरी कॉलर हमारे साथ कौन है, क्योंकि टाइम बिल्कुल शॉर्ट होता जा रहा है और पता ही नहीं चल रहा कि 2 घंटे कैसे गुजरे। अस्सलाम वालेकुम जी।
2: वालेकुम अस्सलाम व रहमतुल्लाह बरकातुहू। मान भाई क्या हाल चाल है?
0: الحمدللہ سر کون بات
1: فرسٹ
0: کر
1: ٹائم میں نے کال کیا، دو دفعہ آپ نے کاٹی اور ڈسٹورشن آ رہی تھی، پتہ نہیں کیا وجہ تھی، آپ نے کہا شور آ رہا ہے نا،
0: بہت شور تھا سر دو دفعہ
1: جی سر. میں ریڈیو لسنا کر سدا بہار، ریڈیو لسنا کر جنرل سیکرٹری توقیر بخاری نواں شہر ملتان سے حل کر رہا ہوں. سر
0: سر کیسے ہیں آپ؟ ٹھیک ہیں، خیریت سے
1: باتیں سن رہے ہیں.
0: صوفیا کی
1: کرم ہے آپ کے لیے، ہمارے پاس اور کچھ نہیں، ہم یہ کہتے ہیں کہ آئی ہیو نو اینی تھنگ ٹو گیو فار یو بٹ آئی کین مسٹ ٹو گیو یو پرے فار ایوری ٹائم.
0: سر بہت شکریہ،
1: ہمارے پاس اب آپ کے لیے دعائیں ہیں. بس یہ صرف ایک میں شعر سنانے کے لیے حاضر ہوا ہوں.
0: جی جی.
1: ابھی محمد و آل محمد کا ذکر ہو رہا تھا محرم کے ایام کے بارے میں.
0: جی جی.
1: وہ گزر گئے ہیں تو ماشاء اللہ کے موسیٰ نقوی صاحب کا ایک شعر ہے کہ کہتے ہیں کہ سیلاب دیکھتا ہوں تو آتا ہے یہ خیال، سیلاب دیکھتا ہوں تو آتا ہے یہ خیال، پانی بھٹک رہا ہے تلاش حسین میں.
0: کیا بات ہے جی.
1: تو آپ کے لیے دے رہا ہوں دعائیں سر.
0: بہت شکریہ سر.
1: پارٹیسپیشن کریں گے. آپ کا دن میں کب شو ہوتا ہے سر؟
0: سر میرا اسی دن شو ہوتا ہے اور اسی ٹائم شو ہوتا ہے، سوموار کو 9 سے 11.
1: 10 سے 12.
0: 9 سے 11. 9 سے 11 سوموار. جی 9 سے 11.
1: ٹھیک ہے سر. میڈم صدف رانی کو ڈھیروں سلام سر.
0: وعلیکم السلام. بہت شکریہ جی، ملتان سے صوفیا کی زمین سے آپ نے جو ہے وہ ہمیں کال کیا، آپ کی محبتوں کا، آپ کی چاہتوں کا بہت شکریہ. اور میرے خیال میں اب ہم اور کالز نہیں لے سکیں گے کیونکہ ٹائم جو ہے وہ بہت کم رہ چکا ہے اور بہت تھوڑا رہ چکا ہے. اور کچھ باتیں ہیں جو آپ سے کرنی ہیں، کچھ باتیں ہیں جو آپ لوگوں کے ساتھ شیئر کرنی ہیں. ہمیشہ اپنے آپ کو مضبوط رکھیں، ہمیشہ اپنے آپ کو اسٹرانگ رکھیں، ہمیشہ اپنے آپ کو کبھی بکھرنے نہ دیں، کیونکہ آپ بکھریں گے نا تو جو آپ کے ارد گرد جو لوگ ہوں گے نا، آپ کے جو اپنے ہوں گے، وہ آپ سے اس سے زیادہ آپ سے جو ہے وہ متاثر ہوں گے، ان کی زندگی پہ زیادہ افیکٹ پڑے گا. تو ہمیشہ اپنے آپ کو سمیٹ کر رکھیں، اللہ تعالیٰ سے اپنا کنیکشن جو ہے وہ مضبوط رکھیں. کچھ لوگ ہوتے ہیں جو آپ کو ڈیٹریک کرنے کی کوشش کرتے ہیں، کچھ لوگ ہوتے ہیں جو آپ سے حسد کرتے ہیں، کچھ لوگ ہوتے ہیں جو آپ سے جو ہے وہ چاہتے ہیں کہ آپ کی جو کامیابی ہے اس کی راہ میں جو ہے وہ روڑے اٹکائے جائیں، آپ کو جو ہے وہ ڈیٹریک کیا جائے، آپ کو جو ہے وہ اصل مقصد سے ہٹایا جائے. تو ہمیشہ جو ہے وہ اپنے آپ کو جو ہے وہ ان سے کچھ فاصلے پہ رکھیں، اپنے آپ کی اپنی جو زندگی ہے، اپنی جو آپ کی جو چیزیں، آپ کی جو ٹینشنز ہیں، ان کو جو ہے وہ سب سے مقدم رکھیں اور خود سے فیصلے لیں، خود سے جو ہے وہ چیزوں کو پرکھیں، لوگوں کو پرکھیں، لوگوں کو جانیں. اور مومن جو ہوتا ہے نا وہ ایک سوراخ میں سے ایک دفعہ ڈسا جاتا ہے، بار بار نہیں ڈسا جاتا. تو ہمیشہ جو ہے وہ کوشش کریں کہ جو لوگ آپ کو اکساتے ہیں نا، آپ اچھے خاصے ہوتے ہیں، پھر آپ کو اکسایا جاتا ہے اور پھر آپ کا جو بدترین ہوتا ہے، جو آپ نہیں دکھانا چاہ رہے ہوتے، وہ آپ کا باہر نکلتا ہے. پھر آپ کو نامزد کرتے ہیں کہ یہ تم ہو، لوگوں کو بتاتے ہیں کہ یہ ہے، تو انہیں بتائیں کہ یہ میں نہیں ہوں، یہ وہ ہے جو تم نے مجھ سے چاہا تھا، میں کوئی اور ہوں اور میں وہ ہوں جو تم نہیں چاہ رہے تھے. کاش تم وہ چاہتے جو میں ہوں تو نہ صرف تم خود مستفید ہوتے بلکہ تمہارے جو نسلیں تھیں وہ بھی مستفید ہوتی. تو ہمیشہ اپنے آپ کو، اپنی سوچ کو پاک رکھیں، صاف رکھیں، اپنے آپ کو جو ہے وہ تمام تر چیزوں سے جو ہے وہ بلاحتاق رکھیں. اپنا اچھا سوچیں، اپنے دوسروں کے لیے اچھا سوچیں. آپ جب دوسروں کے لیے اچھا سوچیں گے نا تو آپ کے لیے چیزیں بہت بہتر ہو جائیں گی، آپ کے لیے جو چیزیں ہیں وہ کیسے کیسے ٹھیک ہوں گی، اللہ تعالیٰ آپ کے لیے کیسے کیسے آسانیاں پیدا کریں گے، آپ کی جو مشکلات ہیں وہ کیسے کیسے کم ہوں گی، آپ کو پتہ بھی نہیں چلے گا. اسی اچھی بات کے ساتھ آپ سے اجازت چاہوں گا. زندگی رہی، سانسوں نے وفا کی، روح جسم کا رشتہ قائم و دائم رہا. ان شاء اللہ نیکسٹ منڈے کو سیم ٹائم سیم اسٹیشن آپ سے ملاقات ہوگی. تب تک کے لیے اپنا، اپنے ملک کا، اپنے پیاروں کا بہت خیال رکھیں. اللہ تعالیٰ ہم سب کا حامی و ناصر ہو. اللہ نے کے بان پاکستان ہمیشہ زندہ باد.